0: साल हो गया वो 57 बरस के थे। तीन दहाइयों पर मुश्तमिल अपने कैरियर में उन्होंने तकरीबन 350 फिल्मों में अदाकारी की। अपने मुनफरिद अंदाज में मजाहिया किरदारों को निभाते हुए सलीम कुमार ने मजाह को एक इम्तियाजी जहत अता की। उन्होंने 2010 में बेहतरीन अदाकार के लिए नेशनल फिल्म अवार्ड और स्टेट फिल्म अवार्ड मिला। वज़ीर आज़म नरेंद्र मोदी ने मारूफ अदाकार के इंतकाल पर अफसोस का इजहार किया है। सोशल मीडिया पर जारी एक पोस्ट में जनाब मोदी ने कहा कि इस अदाकार ने अपने उम्दा कैरियर में मुख्तलिफ जमानों में अलग अलग किस्म के किरदार निभाकर अपनी गुनागुन और यादगार अदाकारी की तारीख रकम की है। मगरबी बंगाल में खवातीन और बच्चों की नशोनुमा और समाजी बहबूद की वजीर अनिमित्रा पॉल ने सिलीगुड़ी में आज आला सतह की इंतजामिया जायजा कमेटी की मीटिंग की सदारत की। अपना ओहदा संभालने के बाद मोहतरमा पॉल ने यह शुमाली बंगाल के खित्ते का पहला सरकारी दौरा है। तबादले ख्याल में बल्दियाती उमूर, खवातीन और बच्चों की नशोनुमा, समाजी बहबूद, कुदरती आफात की सूरत में बंदोबस्त, सफाई सुथराई, नालियों की सफाई, कूड़े का बंदोबस्त, ट्रैफिक से मुतालिक जवाबित और मुख्तलिफ सरकारी स्कीमों पर अमल आवरी जेर बहस आए। बाद में मीडिया से खिताब करते हुए मुतरमा पाल ने कहा कि जल्द ही दार्जिलिंग, मिरिक, कुर्सुआंग, कालीपोंग और सिलीगुड़ी को 5 हिमालयाई शहरों के तौर पर तरक्की दी जाएगी। उन्होंने बताया कि मकानात और शहरी उमूर की मरकजी वजीर मनोहर लाल ने इन कस्बों की तामीर के लिए ताउन देने की बात कही है, जिससे सियाहत, तिजारत, सनात और इलाकाई मईशत को फरोग मिलेगा और रोजगार के मौके पैदा होंगे। मोहतरमा पॉल ने कहा कि शहरी बुनियादी ढांचे और सफाई सुथराई को बेहतर बनाने के लिए सख्त इकदाम किए जाएंगे। उन्होंने इस बात का ऐलान किया कि अगले माह की पहली तारीख से सिर्फ नामजद मकामात पर ही पार्किंग की इजाजत होगी और गैर कानूनी पार्किंग की सूरत में जुर्माना अदा करना होगा। 12वीं जमात के इम्तिहानात के लिए नतायज के बाद की खिदमात के ताल्लुक से जारी पोर्टल पर मुशाहदे में आए मामलात की तस्दीक और जवाबी पर्चों की दोबारा जांच के लिए दरख्वास्त देने का आज आखिरी दिन है। सोशल मीडिया पर जारी एक पोस्ट में सानवी तालीम के मरकजी बोर्ड CBSE ने कहा है कि पोर्टल आज आधी रात तक खुला रहेगा। उसने तालिब इल्मों से कहा है कि वो वक्त खत्म होने से पहले पहले अपनी दरख्वास्तें मुकम्मल करके सबमिट कर दें। जुनूब मगरबी मानसून वस्ती मरकजी और पूरे शुमाल मशरकी खलीज बंगाल के हिस्सों में मजीद आगे बढ़ गया है। भारत के महकमे मौसमियात के मुताबिक जुनूब मगरबी मानसून शुमाल मगरबी बंगाल के कुछ और हिस्सों, पूरे नागालैंड, मणिपुर, मिजोरम और त्रिपुरा, आसाम और अरुणाचल प्रदेश के कुछ हिस्सों में आज आगे बढ़ गया है। उसने कल साहिली कर्नाटक, अंदरूनी कर्नाटक, केरलम, माहे, जेली हिमालयी मगरबी बंगाल और सिक्किम में दूर दराज मकामात पर तेज और इंतहाई तेज बारिश की पेशगोई की है। इधर कौमी राजधानी के कुछ हिस्सों में हल्की सी मोतदिल बारिश हुई। इस बारिश से शहर के बाशिंदों को गर्मी और हबस से कुछ राहत मिली। महाराष्ट्र में मानसून की बारिश आज रत्नागिरी जिले तक पहुंच गई है। जिले के राजापुर तालुका से आज सहपहर गरज चमक के साथ तेज बारिश हुई, जबकि रत्नागिरी और आसपास के इलाकों में हल्की बारिश रिकॉर्ड की गई। सदर जमहूरिया द्रौपदी मुर्मू, नायब सदर CP राधाकृष्णन और वजीर आजम नरेंद्र मोदी ने सैफ चैंपियनशिप 2026 जीतने पर भारत की खवातीन फुटबॉल टीम को मुबारकबाद दी है। भारत ने गोवा के मडगांव में कल हुए फाइनल मुकाबले में बांग्लादेश को 3-1 से शिकस्त दी और छठी मरतबा यह खिताब जीतकर एक रिकॉर्ड कायम किया। सदर जमहूरिया द्रौपदी मुर्मू ने एक सोशल मीडिया पोस्ट में कहा कि इस पूरे टूर्नामेंट में भारत की खवातीन फुटबॉल खिलाड़ियों ने गैर मामूली कारकर्दगी, जोश व जज्बा और टीम वर्क का मुजाहरा किया। नायब सदर ने अपने पैगाम में कहा कि यह कामयाबी फुटबॉल में खवातीन की बढ़ती हुई कुव्वत की मजहर है और यह पूरे मुल्क के उभरते हुए खिलाड़ियों के लिए तहरीक का बायस बनेगी। वज़ीर आज़म नरेंद्र मोदी ने अपने पैगाम में कहा कि खवातीन ने पूरे टूर्नामेंट में शानदार कारकर्दगी का मुजाहरा किया। मंगोलिया के उलान बातर ओपन में भारतीय पहलवानों ने आज भी अपनी मुतासिरकुन कारकर्दगी का सिलसिला जारी रखा और मर्दों के फ्री स्टाइल जुमरे में सोने के 2 और कांसे के 2 तमगे जीते। 61 किलोग्राम के जुमरे में दीपक ने कजाकिस्तान के असील को फाइनल में 0 के मुकाबले 6 से शिकस्त देकर सोने का तमगा हासिल किया। دنیش نے 125 کلو گرام کے زمرے میں قزاقستان کے قاسم بیگ کو صفر کے مقابلے 2 سے شکست دے کر سونے کا تمغہ حاصل کیا. موہت کمار نے 65 کلو گرام کے زمرے میں قزاقستان کے داستان بیگ کو 6 کے مقابلے 17 سے ہرایا. 57 کلو گرام کے زمرے میں وکی نے منگولیا کے گان باتار کو صفر کے مقابلے 4 سے شکست دے کر کانسے کا تمغہ حاصل کیا. نیو چنڈی گڑھ میں بھارت اور افغانستان کے درمیان جاری ایک آف ٹیسٹ میچ کے دوسرے دن آج افغانستان کی ٹیم نے اپنی پہلی اننگ میں 5 وکٹ کھو کر 113 رن بنا لیے تھے. وہ اب بھی بھارت کے اسکور سے 451 رن پیچھے ہیں. بھارت کی طرف سے پہلی بار کھیلتے ہوئے مانو سوتھر نے 3 وکٹ جبکہ تیز گیند باز پرسدھ کرشنا نے 2 وکٹ حاصل کیے. آخر میں خاص خبریں ایک بار پھر. بھارت اور انڈونیشیا مشترکہ کمیشن کی میٹنگ نئی دلی میں منعقد ہوئی. میٹنگ میں دفاع، تجارت، توانائی اور کنیکٹیویٹی سمیت کئی اہم شعبوں میں جامع کلیدی شراکت داری پر تبادلہ خیال کیا گیا. مغرب بنگال کی حکومت دارجلنگ، مریک، کرسیونگ، کمپونگ اور سلیگوڑی کو ہمالیہ شہروں کے طور پر ترقی دے گی تاکہ سیاحت اور علاقائی معیشت کو فروغ مل سکے. جنوب مغربی مانسون وسطی، مرکزی اور پورے شمال مشرقی خلیج بنگال کی طرف مزید آگے بڑھ گیا ہے. بھارت کے پہلوانوں نے منگولیا میں اولان باتر اوپن میں مردوں کے فری سٹائل زمرے میں سونے کے 2 اور کانسے کے 2 تمغے جیتے ہیں. اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا.
1: یہ آکاشوانی کی اردو سروس ہے. میڈیا ویوز 1071 کلو ہرٹز، موبائل ایپ نیوز آن اے آر اور ڈی ڈی فریڈش پر ہماری نشریات جاری ہیں. مشورے صحت کے. اس سلسلے کے تحت کچھ باتیں آپ کی صحت کے حوالے سے لے کر حاضر ہیں. آپ سبھی کو میرا آداب. موسم گرما آتا ہے تو ٹھنڈی ٹھنڈی مشروبات پینے کا دل کرتا ہے، ٹھنڈی چیزیں کھانے کا دل ہوتا ہے. تو جناب آج کے سیگمنٹ میں کچھ باتیں ٹھنڈی ٹھنڈی کر لی جائیں. ہمارا مقصد ہے کھیرے کے حوالے سے بات کر لی جائے. کھانے میں ٹھنڈا ٹھنڈا ہوتا ہے اور اس کے طبی فوائد کی اگر بات کی جائے تو بہت زیادہ اس میں طبی فوائد ہوتے ہیں، چونکہ یہ بے حد فائدہ مند ہے اور اس میں غذائی اجزاء بہت زیادہ ہیں. تو چلیے جناب کچھ باتیں اسی حوالے سے ہو جائیں. ایک قدرتی بہت ہی سستا سپر فوڈ جو آسانی سے دستیاب بھی ہے اور صحت کے لیے فائدہ مند بھی ہے، اس میں پانی کی مقدار وافر ہوتی ہے اور کیلوریز بہت کم ہوتی ہیں اور یہ جسم کو ٹھنڈا رکھتا ہے، وزن کم کرنے میں معاون ہوتا ہے، آپ کی جلد کو چمکدار بنانے اور آپ کے نظام ہاضمہ کو درست رکھنے میں مددگار ثابت ہو سکتا ہے. تو چلیے آئیے اس کے بارے میں تھوڑا سا جان لیتے ہیں. اب نیوٹریشن ویلیو کی اگر بات کی جائے تو اس میں تقریباً 95% پانی ہوتا ہے کھیرے میں، اور وٹامن سی، وٹامن کے، پوٹیشیم، فائبر، اینٹی آکسیڈنٹ بھی اس میں پائے جاتے ہیں. جسم کو ٹھنڈا رکھتا ہے اور پانی کی کمی کو دور کرنے میں معاون ہوتا ہے کھیرا. جو کھیرا کھانے سے جسم آپ کا ٹھنڈا رہتا ہے اور جو پانی کا اخراج پسینے کے طور پر ہوتا ہے، یا پھر کئی بار کئی بیماریاں اس طرح کی ہو جاتی ہیں جس کی وجہ سے پانی کا اخراج ہوتا ہے، پسینہ جسم سے زیادہ بہتا ہے گرمیوں میں، تو اس وجہ سے بھی ہمارے جسم میں کئی بار پانی کی کمی ہو جاتی ہے. اس پانی کی کمی کو دور کرنے میں بھی آپ کی مدد کرتا ہے کھیرا. اور وہ اشخاص جو وزن گھٹانے میں بہت زیادہ دلچسپی رکھتے ہیں، جن کا وزن زیادہ ہو جاتا ہے، تو کھیرا کھانے سے وزن کم ہوتا ہے کیا؟ تو جواب ہوگا ہاں. میں چونکہ یہ لو کیلوری غذا ہے جس میں پیٹ آپ کا جو بھرا رہتا ہے، یعنی میدہ بھرا محسوس ہوتا ہے، لیکن وزن اس کے کھانے سے نہیں بڑھتا ہے. اور جیسا کہ ہم نے آپ کو بتایا کہ آپ کی جلد کو چمکدار بناتا ہے، جو اندر سے آپ کو ہائیڈریٹ رکھتا ہے، اور آپ کے ساتھ ساتھ آپ کی جلد کو بھی یہ ہائیڈریٹ رکھتا ہے. قدرتی طور پر چمک پیدا ہوتی ہے آپ کے چہرے پر، آپ کی جلد میں، اس میں بہت ہی معاون ثابت ہوتا ہے کھیرا. نظام ہاضمہ کو بہتر بناتا ہے چونکہ اس میں فائبرز وافر مقدار میں ہوتے ہیں اور قبض سے بھی راحت دیتا ہے، اور ہمارے جسم کو فاسد مواد

0: आया गुलिस्तां मुझको,
1: एक एक बग नजर आया गुलिस्तां मुझको,
0: एक एक बग नजर आया गुलिस्तां मुझको, एक एक बर्ग को तस्वीर किया है मैंने।
2: वाह क्या बात है, क्या बात है,
1: वाह।
0: एक एक बर्ग को, एक एक बर्ग नजर आया गुलिस्तां मुझको, एक एक बर्ग को तस्वीर किया है मैंने। मैंने जब तीर तराशा तो बनाया है कलम,
2: बहुत अच्छा,
1: मैंने जब तीर तराशा तो बनाया है कलम,
0: मैंने जब तीर तराशा तो बनाया है कलम, और हर शेर को शमशीर किया है।
1: वाह क्या बात, क्या बात, वाह वाह।
0: मैंने जब तीर तराशा तो बनाया है कलम, और हर शेर को शमशीर किया है मैंने। ए मेरे ख्वाब की ताबीर बताने वाले,
1: वाह,
0: मेरे ख्वाब की ताबीर बताने वाले, ख्वाब को ख्वाब की ताबीर।
1: वाह वाह वाह
2: वाह
1: वाह, अच्छा बहुत अच्छा।
0: ए मेरे ख्वाब की ताबीर बताने वाले, ए मेरे ख्वाब की ताबीर बताने वाले, ख्वाब को ख्वाब की ताबीर किया है मैंने। रोज नौखेज तमन्नाओं का आता है खराज, ख्वाब का मुल्क जो तस्खीर किया है मैंने।
1: और
0: एक छोटी बहन में, शेर तो कामयाब ही होगा,
1: शेर तो कामयाब ही होगा,
0: सुखने इंतखाब ही होगा।
1: वाह
2: वाह,
0: शेर तो कामयाब ही होगा, सुखने इंतखाब ही होगा, देखते हैं जो ख्वाब ही होगा,
1: देखते हैं जो ख्वाब ही होगा,
0: देखते हैं जो ख्वाब ही होगा, और जिंदगी का शराब ही होगा।
2: वाह क्या बात,
1: जिंदगी का शराब ही होगा,
2: जो ख्वाब ही हो,
1: जिंदगी का
0: शराब ही,
1: जिंदगी का शराब ही,
0: देखते हैं जो ख्वाब ही होगा, जिंदगी का शराब ही होगा। एक खत ना नविश्ता आया है,
1: एक खत
0: ना नविश्ता आया है, मेरे खत का जवाब ही होगा।
1: वाह
2: वाह
1: अच्छा, मेरे खत का जवाब,
2: वाह वाह वाह।
0: एक खत ना नविश्ता आया है, मेरे खत का जवाब ही होगा।
2: ये ना नविश्ता खूब है साहब,
0: उसने समाप्त, एक खत ना नविश्ता आया है, मेरे खत का जवाब ही होगा। जिसे समझे थे सब तरह जलवा,
1: जिसे समझे थे सब तरह जलवा,
0: वो यकीनन हिजाब ही होगा।
2: वाह वाह वाह, सूफी वाले शेर कह रहे हैं आप।
0: अब सूफी मौजूद है तो क्या करूं, जिसे समझे थे सब तेरा जलवा, वो यकीनन हिजाब ही होगा। तेरी खिड़की में कल अमावस को, तेरी खिड़की में कल अमावस को, चेहरा वो महाताब ही होगा। तेरी खिड़की में कल अमावस को, चेहरा वो महताब ही होगा। कत्ल करते हो बेगुनाहों को,
1: कत्ल करते हो बेगुनाहों को,
0: क्या ये सब बेहिसाब ही होगा।
1: वाह वाह
2: वाह,
0: कत्ल करते हो बेगुनाहों को, क्या ये सब बेहिसाब ही होगा। वो कश्मीर हो, वो कराची हो, और वो एक बरस पहले का पंजाब हो, कत्ल करते हो बेगुनाहों को, क्या ये सब बेहिसाब ही होगा। नाकाबंदी है शहर में ये सवार,
2: नाकाबंदी है शहर में ये सवाल,
0: सवार
2: सवार,
0: नाकाबंदी है शहर में ये सवार, कोई इज्जत मार ही होगा।
1: वाह वाह,
2: क्या
1: कहें, कोई माह भी होगा।
0: नाकाबंदी है शहर में
1: ये सवार,
0: कोई इज्जत माह भी होगा। जो हवाला है जुल्म के हक में,
1: जो हवाला है जुल्म के हक में,
0: इंदराजे किताब ही होगा।
1: वाह वाह, इंदराजे ठीक है। वाह वाह,
0: जो हवाला है جو حوالہ ہے ظلم کے حق میں اندراج کتاب ہی ہوگا. کچھ نہیں ہوتی خواب کی تعبیر, شیر ملاحظہ فرمائیں, کچھ نہیں ہوتی خواب کی تعبیر, خواب دیکھا تو خواب ہی ہوگا.
2: واہ
0: واہ, کچھ نہیں ہوتی, کچھ نہیں ہوتی خواب کی تعبیر, خواب دیکھا تو خواب ہی ہوگا. وہ مغاں شیوا اس کی آنکھوں میں, وہ مغاں شیوا اس کی آنکھوں میں رنگ کیف شراب ہی ہوگا.
3: واہ واہ, رنگ کیفے شراب ہی.
2: مغاں سے آپ نے اس کی آنکھ میں بھی پیدا کر دیا. اچھا, بہت اچھا آیا تھا.
0: وہ مغاں شیوا, وہ مغاں شیوا اس کی آنکھوں میں رنگ کیف شراب ہی ہوگا. حرمت ملاحظہ فرمائے چشتی صاحب, حرمت میں کا جو نہیں قائل,
3: حرمت میں کا جو نہیں قائل,
0: حرمت میں کا جو نہیں قائل, بے ادب بے کتاب ہی ہو.
3: واہ واہ
2: واہ, یہ پھر کمال تھا صوفی والا شعر کہہ دیا آپ نے.
0: حرمت میں کا جو نہیں قائل, بے ادب بے کتاب ہی ہوگا.
3: جی,
0: شیر ملاحظہ فرمائے, آشفتہ دیکھنا, خلوت خاص میں تلافی بھی, خلوت خاص میں تلافی بھی بزم میں اجتناب ہی ہوگا. خلوت خاص میں تلافی بھی بزم میں اجتناب ہی ہوگا. جو ہے گوشے میں میکدے کے چپ, وہ کمال خراب ہی ہوگا,
3: وہ کمال خراب ہی ہوگا. جی جی, بہت اچھا.
0: سما خراشی کے لیے معذرت خواہ ہوں اور آپ کے حسن سماعت کی داد دیتا ہوں, اور اردو سروس کی طرف سے یا چنگیزی صاحب آپ کا, ادن صاحب آپ کا, اور چشتی صاحب, عنوان چشتی صاحب آپ کا شکریہ ادا کرتا ہوں.
4: ابھی آپ سماعت کر رہے تھے اسٹوڈیو مشاعرہ, شرکت تھے جناب آشفتہ چنگیزی, پی پی شریواستو, جناب عنوان چشتی اور جناب کمال احمد صدیقی. یہ آکاشوانی کی اردو سروس ہے. میڈیم ویوز 1071 کلو ہرٹز, موبائل ایپ نیوز آن اے آئی آر اور ڈی ڈی فیڈش پر ہماری نشریات جاری ہیں. پیش خدمت ہے فرمائش فلمی نغموں کا پروگرام تعمیل ارشاد. سبھی سامعین کو نعیم کا آداب.